0: نشین گتہ سکھندر ریڈی نے مہاتما گاندھی، ڈاکٹر بی آر امبیڈکر اور تلنگانہ تلی کے مجسموں پر پھول نچھاور کرتے ہوئے انہیں خراج عقیدت پیش کیا۔ اس موقع پر کئی ارکان اسمبلی، قانون ساز کونسل کے ارکان، کونسل کے سیکرٹری ڈاکٹر نسیمہ چاریلو، دیگر عہدیدار اور عملے نے شرکت کی۔ یوم آزادی کے موقع پر ریاست میں نئے اسمارٹ کارڈز اور سماجی تحفظ پنشن کی تقسیم شروع کیے جانے پر پی سی سی کے صدر مہیش کمار گوڑ نے مسرت کا اظہار کیا۔ انہوں نے کہا کہ وزیر اعلیٰ ریونت ریڈی کی قیادت میں عوامی حکومت شفاف انداز میں تمام اہل افراد تک فلاحی اسکیمات کے ثمرات پہنچا رہی ہے۔ انہوں نے کہا کہ کیو آر کوڈ والے اسمارٹ راشن کارڈ عوامی تقسیم کے نظام کو مزید مضبوط بنائیں گے۔ 80ویں یوم آزادی کے موقع پر کھمم میں قومی پرچم لہراتے ہوئے نائب وزیر اعلیٰ ملو بھٹی وکرم مارکا نے کہا کہ 2047 تک تلنگانہ کو $3 ٹریلین کی معیشت میں تبدیل کرنا عوامی حکومت کا مقصد ہے۔ آزادی کے مجاہدین کی قربانیوں کو یاد کرتے ہوئے انہوں نے ضلع میں نافذ کسان بھروسہ، قرض معافی اسکیم، مفت برقی اور مہالکشمی مفت بس سفر جیسی فلاحی اسکیموں کی تفصیلات سے واقف کروایا۔ حیدرآباد کے محکمہ موسمیات نے بتایا کہ آج ریاست کے 12 اضلاع میں بعض مقامات پر ہلکی تا اوسط یا پھر گرج چمک کے ساتھ بارش کا امکان ہے۔ انم کنڈا، حیدرآباد، جنگاؤں، جگتیال، کریم نگر، محبوب آباد، مڑچل ملکاج گری، میدک، رنگا ریڈی، سنگا ریڈی اور ورنگل اضلاع کے لیے یلو الرٹ جاری کیا گیا ہے۔ 80ویں یوم آزادی کے موقع پر نئی دہلی میں مرکزی وزیر کوئلہ و کانکنی کشن ریڈی نے اپنی سرکاری رہائش گاہ پر قومی پرچم لہرایا۔ اس کے بعد انہوں نے سیکورٹی فورسز کی جانب سے پیش کیے گئے گارڈ آف آنر کا معائنہ کیا۔ تلنگانہ بھون میں 80ویں یوم آزادی کے موقع پر بی آر ایس کے کارگزار صدر کے ٹی راما راؤ نے قومی پرچم لہرایا اور عوام کو یوم آزادی کی مبارکباد پیش کی۔ انہوں نے تلنگانہ بھون کے 26 ملازمین کو تہنیت بھی پیش کی۔ آخر میں اس بلٹن کی خاص خاص خبریں ایک مرتبہ پھر سن لیجیے۔ وزیر اعلیٰ ریونت ریڈی نے کہا ہے کہ راشن کارڈ غریبوں کی خودداری کی علامت ہے۔ لوک بھون حیدرآباد میں گورنر شیو پرتاب شکلا کی قیادت میں ایٹ ہوم تقریب منعقد کی گئی۔ وزیر آبپاشی اتم کمار ریڈی نے کہا ہے کہ 9 اضلاع کو آبپاشی کی سہولت فراہم کرنے والے دیوا دولا پروجیکٹ کو مکمل طور پر عملی شکل دی جائے گی اور ریاست کے 12 اضلاع میں ہلکی تا اوسط بارش کا امکان ہے۔ محکمہ موسمیات کی جانب سے یلو الرٹ جاری کیا گیا ہے۔ اسی کے ساتھ ہی آکاشوانی حیدرآباد سے اردو میں علاقائی خبریں یہیں ختم ہوئیں۔
1: نمسکار، آکاشوانی سماچار کے ساتھ میں جیا بھارتی۔ राष्ट्र आज 80वां स्वतंत्रता दिवस मना रहा है। इस अवसर पर प्रधानमंत्री नरेंद्र मोदी ने लाल किला के प्राचीर पर ध्वजारोहण कर महत्वपूर्ण घोषणाएं की। इस अवसर पर पहली बार राष्ट्रगीत वंदे मातरम का गायन हुआ। श्री मोदी ने इस वर्ष के आयोजन में 2047 तक विकसित भारत बनाने में युवा शक्ति की भूमिका पर बल दिया। प्रधानमंत्री ने कहा कि पिछले 12 वर्षों में करोड़ों देशवासियों के संकल्प, समर्पण और हर संभव प्रयास की बदौलत देश ने नई ऊंचाइयों को छुआ है।
2: पिछले 12 वर्षों में डिफेंस प्रोडक्शन करीब 4 गुना, खादी और ग्रामोद्योग का उत्पादन करीब 5 गुना हुआ, इलेक्ट्रॉनिक मैन्युफैक्चरिंग करीब 7 गुना बढ़ा, आधुनिक रेलवे कोच का निर्माण 21 गुना बढ़ा, मोबाइल फोन उत्पादन 33 गुना बढ़ा, आधुनिक युग को देकर के भी डिजिटल और इनोवेशन की दुनिया में भी हमने अपना परचम लहराया। इंटरनेट यूजर करीब 4 गुना बढ़े, पेटेंट ग्रांट होने की संख्या 4 गुना बढ़ी, डिजिटल ट्रांजेक्शन 100 गुना बढ़े।
1: प्रधानमंत्री ने कहा कि जिन अपतटीय क्षेत्रों में किसी भी प्रकार के काम की अनुमति नहीं थी, सरकार ने उनमें से 99% को खोल दिया है, जहां अब समुद्र के भीतर नए संसाधनों और भंडारों की खोज की जा रही है। प्रधानमंत्री ने कहा कि सरकार ने अगले 1 वर्ष में 1 करोड़ युवाओं को आर्टिफिशियल इंटेलिजेंस में प्रशिक्षित करने का निर्णय लिया है।
2: हमने पिछले दिनों AI इम्पैक्ट समिट किया था। AI का विस्तार बहुत तेजी से बढ़ रहा है। लाल किले से मैं देश के नौजवानों के लिए घोषणा करना चाहता हूं, हमने तय किया है कि आने वाले 1 वर्ष में 1 करोड़ युवाओं को AI स्किल के लिए ट्रेनिंग देने का हम काम करेंगे।
1: प्रधानमंत्री ने कहा कि गांवों, शहरों और स्कूलों में 15 वर्ष तक के मेधा